0: आराम। AGS ट्यूबुलर बैटरी, दिल को है आराम।
1: एक नॉर्मल एसी इस एक्सट्रीम 53 डिग्री हीट का मुकाबला नहीं कर सकता। हायर का नया रियल T3 इन्वर्टर एसी, अल्ट्रा बिग आउटडोर के साथ, जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी 53 डिग्री सेंटीग्रेड पर भी। हायर T3 एसी एक्सपर्ट, एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। हायर।
2: आम चीजों पर समझौता क्यों करें? शॉबे सिंगल रेमेडीज मुस्तनद जर्मन महारत के साथ तैयार करदा कुदरत के बेहतरीन अज्जा लाए हैं, ताकि आपकी सेहत की बेहतरीन देखभाल हो सके। डॉक्टर हमीद जनरल होमियो और शॉबे सिंगल रेमेडीज, भरोसे, देखभाल और जर्मन महारत के 75 साल।
3: हायर मिनी LED टीवी के साथ 3 महीने की टैप मैड सब्सक्रिप्शन भी, विद फ्री इंस्टॉलेशन, 144 हर्ट्ज पिक्चर क्वालिटी, शानदार, बनाए हर मैच को शानदार, पावरफुल KEF ब्रिटिश स्पीकर्स और वूफर्स का अमेजिंग साउंड, करे आपको एक्साइटमेंट से सराउंड। 3 ईयर वारंटी और 6 मंथ री रिप्लेसमेंट के साथ आज ही हायर मिनी LED टीवी लाएं और स्टेडियम का माहौल घर में बनाएं। हायर, मोर क्रिएशन, मोर पॉसिबिलिटीज।
4: अब मिलेंगे तमाम नेटवर्क के लोड्स और पैकेजेस एक ऐप पर। अभी जैज कैश डाउनलोड करो, पाओ इंस्टेंट लोड, एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस, वो भी बिना किसी रिटेलर के। आसान और इंस्टेंट पैकेज एक्टिवेशंस के लिए जैज कैश है ना।
5: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन। ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग। नो फ्रॉस्ट, नो वरीज।
6: एक दुनी दो दो दुनी चार, सही इंतखाब के इनामात 2500।
7: अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें, प्लैटिनियम स्टेटस मेंटेन करें और 5 फेयर अर्निंग्स के साथ 2500 से ज्यादा इनामात।
6: दुनी दो दो दुनी चार, दुनी दो दो दुनी चार।
8: इंट्रा सिर्फ एक टेक्नोलॉजी प्लेटफॉर्म है, जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है, ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता। ड्राइवर्स के एक्शंस की जिम्मेदारी इंड्राइव पर नहीं होती। इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है।
5: हायर नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल। नो फ्रॉस्ट, नो वरीज।
9: अब तमाम सरकारी इदारों की पेमेंट्स जैज कैश ऐप से आसानी होगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैज कैश से। तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का ज़िया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैज कैश है ना।
10: This program is brought to you by
0: AGS Tubular Dikhaye Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
10: and
5: Hire Ka Naya No Frost IoT Refrigerator, Twin Inverter Technology, Jisse Mile Maximum Cooling Aur Energy Saving, No Frost, No Worries,
10: and
1: Hire T3 AC Expert, Extreme T3 Inverter for Extreme Heat. हायर।
7: एंड अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें।
10: एंड
11: MCB बैंक फॉर लाइफ।
10: एंड
12: तूफान है, हर जीत की पहचान है।
10: एंड
13: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
10: एंड
3: आज ही हायर मिनी LED टीवी लाएं और स्टेडियम का माहौल घर में बनाएं।
10: Us on facebook.com/fm247365
14: fm247365। गुड मॉर्निंग पाकिस्तान में एक बार फिर आपको खुश आमदीद कहते हैं, मुझे कहते हैं आज समिया। और लोग नए जमाने और पुराने जमाने की बात कर रहे हैं। अब्बास अंसारी कह रहे हैं अस्सलाम वालेकुम समीहा, एंड अस्सलाम वालेकुम पाकिस्तान। मॉडर्न डे लाइफ इज वेरी मच, कहते हैं, इज बेटर देन द अर्लियर टाइम, बिकॉज इन दिस मॉडर्न टाइम्स वी आर एंजॉयिंग द लाइफ विद मल्टीपल फैसिलिटीज। इन अर्लियर टाइम फैसिलिटीज वर नॉट अवेलेबल, देयरफॉर आवर एल्डर्स फेस डिफिकल्टीज। द इन्वेंशंस इन डिफरेंट फील्ड्स रिजल्टेड गुड फैसिलिटीज एंड सब्सिक्वेंटली हैप्पी लाइफ इन दिस मॉडर्न टाइम्स, लाइक इंटरनेट, फेसबुक, इजी कम्युनिकेशन, मेडिकल फैसिलिटीज। जी, اچھی بات ہے. عدنان احمد کہہ رہے ہیں اس سوال کا جواب ہاں یا نا میں نہیں میں دینا مشکل ہے, کیونکہ بہتر کا مطلب ہر کسی کے لیے الگ ہوتا ہے. میرے خیال میں آج کا زمانہ سہولت میں بہتر ہے, لیکن پچھلا زمانہ سکون میں بہتر تھا. آج ہمارے پاس سب کچھ ہے مگر وقت نہیں. پہلے وقت تھا مگر اتنی سہولتیں نہیں تھیں. ابھی سہولتیں زیادہ ہیں لیکن نیند کم ہے. آج کا زمانہ بہتر ہے زندہ رہنے کے لیے, پچھلا زمانہ بہتر تھا جینے کے لیے. کیا ہی کوئی گہری بات ہے. اچھا اصل بات یہ ہے کہ ہر زمانے میں تکلیف اور خوبصورتی دونوں ہوتی ہیں. آج ہمارے پاس وہ سہولتیں ہیں جن کا پہلے لوگ تصور بھی نہیں کر سکتے تھے, لیکن ہم نے بدلے میں کچھ چیزیں کھوئی بھی ہیں. وقت, خاموشی اور سادہ خوشی. سادہ خوشی کیا, دیکھیں آپ میرے لسنرز کتنی کمال باتیں کرتے ہیں. اچھا جی, اور اس کے علاوہ عابد امیر کہہ رہے ہیں کہ ویسے سمیام 80 اور 90 کی دہائی کے لوگ ہم سے مراد بڑے کنفیوزنگ کا شکار ہیں. نہ پوری طرح سے جوان نہ پوری طرح سے بوڑھے, ابھی بھی خود کو سمارٹ سمجھتے ہیں. 80 اور 90 کی دہائی کے لوگوں کو وہی چیزیں وہی لباس انجوائے کرنے جو نیو دور کی بھی اجازت ہے. ہاں جی, ویسے یہ مجھے لگتا ہے کہ 80 اور 90 کے جو لوگ ہیں وہ تو بوڑھے ہی نہیں ہوں گے, ایج لیس ہیں. آپ ذرا ایکٹرز اور ایکٹریسز کو دیکھیں جو 80s 90s کے ایکٹرز ہیں, ابھی تک جوان ہیں وہ ریٹائرڈ ہونے کو تیار ہی نہیں ہے, بلکہ ان سے ینگ لوگ جو ہیں مطلب وہ زیادہ. حال ہی میں ایک مووی آئی ہے اور اس میں اکشے کمار کے جو باپ کا رول کر رہے ہیں وہ اکشے کمار سے کوئی 12-13 سال چھوٹے ہیں, اور وہ اکشے کمار کے باپ کا رول کر رہے ہیں. تو یہ مطلب اپنے آپ کو فٹ رکھنے کی بھی بات ہوتی ہے کہ زمانہ کوئی بھی ہو آپ نے فٹ رکھنا ہے. ہر دور ہر زمانہ, اگر آپ کو لگتا ہے کہ آج کا دور ایڈوانس ہے تو اگر آپ دیکھیں ایسی بہت ساری دنیا میں آبادیاں تھیں جو آج کے دور سے زیادہ ایڈوانس تھیں, جیسے اہرام مصر جو بنا ہوا ہے اس زمانے میں کیا تھا, ان کی میتھس اتنی پرسائز کیسی تھی. تاج محل آپ سوچیں کہ ابھی تک دائم و قائم ہے اور ہمارے روڈز وہ ٹوٹ جاتے ہیں. تو مطلب تاج محل کے زمانے میں کون سی ٹیکنالوجی تھی, کس طریقے سے انہوں نے بنایا, وہ کون لوگ تھے وہ, اور سنا کہ وہ اتنے اچھا کام کیا کہ اس نے ہاتھ بھی کٹوا دیا. آئی ڈونٹ نو اف دس از ٹرو اور ناٹ کہ جی اتنا اچھا دوبارہ نہ بن جائے, یہ بھی مسئلہ ہے. تو ہمارے یہاں بھی یہ کہ اتنا اچھا تو بناؤ ہی نہ, لیکن سوچے کہ اس زمانے کے لوگ کتنے آگے تھے. اور تو ایسا نہیں ہے کہ آج کے دور کے لوگ بڑی پڑھائی اور نالج میں آگے ہیں. نالج جو لوگ سیکھ کرتے ہیں ہر دور میں وہ لوگ آگے ہیں. پرانے زمانے کی یونیورسٹیز کتنی آگے ہیں. اور لیکن مجھے ایسا لگتا ہے کہ ایز ہم دنیا میں کیا ہو رہا ہے سے کیا ہم ایز پاکستانی, مجھے ایسا لگتا ہے کہ آج کے دور میں بہت مشکل ہو گیا ہے جینا ایک عام انسان کے لیے, اسپیشلی ان کراچی. کہ آپ کتنے بھی پیسے کما لو, آپ کو لگتا ہے کہ آپ یہ جنگ ہے جو لڑ رہے ہیں کہ ایک اپنی ایک اگر آپ کے پاس تنخواہ دار ہیں آپ اور لمیٹڈ انکم کے اندر آپ نے ساری چیزیں نکال لی ہیں اور پھر سیونگز بھی کرنی ہے, دس از ایکچولی چیلنجنگ. لیکن مجھے ایک بات یہ بھی اچھی لگتی ہے اسپیشلی فار کراچی, آئی فیل دیٹ بہت ساری خواتین اب کام کر رہی ہیں, آگے بڑھ رہی ہیں, بہت ساری خواتین پڑھ رہی ہیں اور ہر فیلڈ میں پڑھ رہی ہیں. پہلے تھا مجھے کراچی یونیورسٹی کے اندر کہ جب ہم کراچی یونیورسٹی میں پڑھتے تھے تو ہمیں لگتا تھا کہ کراچی یونیورسٹی میں میجورٹی لڑکیاں ہیں اور ہماری پڑوس یونیورسٹی NED یونیورسٹی میں میجورٹی لڑکے ہیں. لیکن اب اگر آپ NED یونیورسٹی جائیں تو وہاں پہ بھی ایسا سین ہو رہا ہے کہ میجورٹی لڑکیاں پڑھ رہی ہیں. تو یہ اس دور کی اچھی بات مجھے لگتی ہے کہ پڑھائی میں اب لڑکیاں بھی جو ہے وہ بہت زیادہ آگے جا رہی ہیں. تو یہ ایک ہماری باتیں ہیں. اب آپ بتائیں کہ آپ کو کیا لگتا ہے کون سا دور اچھا ہے جینے کے لیے, اس دور سے آپ زیادہ خوش ہیں یا پہلے کے دور میں آپ زیادہ چیزیں تھیں. علی انصاری بھی سلام کہہ رہے ہیں. السلام علیکم علی انصاری, کیسے ہیں آپ, ٹھیک ٹھاک ہیں رائٹ. اور انتظار رہے گا آپ لوگوں کے میسیجز کا اور یہ جاننے کا کہ آپ کو کون سا زمانہ پسند ہے. ہمیں آپ میسج کریں, اپنے میسج باکس میں جائیں, ٹائپ کریں کہ KHI اسپیس آپ کا نام, آپ کا میسج, اسے بھیج دیں گے 3636 پر, یا مجھے میری

0: अगर आप है इनड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें, प्लैटिनियम स्टेटस मेंटेन करें और 5 फेयर अर्निंग्स के साथ 2500 से ज्यादा इनाम।
1: इनड्राइव सिर्फ एक टेक्नोलॉजी प्लेटफॉर्म है जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है, ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता। ड्राइवर्स के एक्शंस की जिम्मेदारी इनड्राइव पर नहीं होती। इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है।
2: MCB1 करंट अकाउंट हर पाकिस्तानी का एक अकाउंट जो दे रहा है बैंकिंग की बेशुमार सहूलियात एक अकाउंट में, जैसे कि फ्री चेकबुक, फ्री बैंकर्स चेक, फ्री SMS अलर्ट्स, फ्री इंटरसिटी ट्रांजैक्शंस, फ्री डेबिट कार्ड और बहुत कुछ। तो आज ही MCB1 करंट अकाउंट खुलवाएं और बेहतरीन सर्विसेज का फायदा उठाएं। MCB बैंक फॉर लाइफ।
3: This program is brought to you by
4: Higher T3 AC Expert. Extreme T3 Inverter for Extreme Heat. Higher.
5: And aaj hi Higher Mini LED TV line. Aur stadium ka mahol ghar mein banaye.
6: And
7: Higher ka naya No Frost IoT Refrigerator. Twin Inverter Technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
3: And
2: MCB Bank for Life.
8: FM 100. Like us on facebook.com/FM247365. FM 247365.
9: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: This program is brought to you by
1: AGS Tubular Dikhaye Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
0: and Aji Higher Mini LED TV Line. और स्टेडियम का माहौल घर में बनाएं। एंड
2: अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें।
0: एंड
3: MCB बैंक फॉर लाइफ।
0: एंड
4: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
0: एंड
5: तूफान है, हर जीत की पहचान है।
0: एंड
6: हायर T3 AC एक्सपर्ट, एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। हायर
7: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتی۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
8: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
9: FM 24/7/365
8: FM 100 31 سال FM 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
10: السلام علیکم پاکستان، پاکستان۔
11: Enjoy your favorite music uninterrupted.
12: Uninterrupted.
13: Enjoy your favorite music uninterrupted.
11: You're listening FM 100.

0: This program is brought to you by Tufaan Hai Har Jeet Ki Pehchan Hai and
1: Higher T3 AC Expert Extreme T3 Inverter for Extreme Heat Higher
2: नशा न परेशानियाँ खत्म करता है न इसका सरूर हमेशा रहता है ये एक लम्हे की कमजोरी है जो सारी जिंदगी का रोग बन जाती है मातला इल्मी जहालत और हमाकत से शुरू होती है और सारे खानदान को तबाह कर देती है ऐसी कोई खाने पीने लगाने या सरूर दिलवाने वाली अशिया का इस्तेमाल न करें जिसमें नशा हो वालिदैन असातिजा और दोस्त बच्चों पर नजर रखें हंसी मजाक में की गई हरकत आपकी सांसें भी खत्म कर सकती है नशे से इनकार जिंदगी से प्यार मंशियात की सरगर्मियों की रोकथाम के लिए हमारी हेल्पलाइन पर राबिता करें
3: मुफाद आमा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया
4: توہین رسالت نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے سوشل میڈیا جیسا کہ یوٹیوب ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے سائبر کرائم ونگ پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں ذمہ دار شہری بنیں میڈیا انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے
5: facebook.com/fm247365 fm247365
6: Today's hit music